सदस्यज्यूहरू पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाढगंगा कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माथिल्लो त्रिशुली एकको सुरुङबाट छवटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट दुईजना पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि खोजीको क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 30 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्ररी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोड़फोड़, भोटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ। हुण्डी कारोबार मार्फत 1 अर्ब 57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17 35 वर्षीय सूरज प्रसाद शाहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलिमतोमा व्यक्तिगत तथा फार्मको नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,29,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। मुलुकी अपराध संहिता 2074 अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 3 33 4 93 555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर अनि पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूलठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनु भएको छ। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ। आज काठमाण्डुमा ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चीनिया राष्ट्रपति शी जिङपिङले चीनलाई आधुनिक र समृद्ध देशका रूपमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो। उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको पनि 1400 वर्ष अघि चिनिया बौद्ध भिक्षु वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागविद सम्पर्क स्थापित गरेको प्रसंगलाई जोड्दै दाहालले आजको समयमा सड़क सञ्जाल मार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो। उहाँले बीआरआई लगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने पनि उल्लेख गर्नुभएको छ। नेपाल र चीनबीच कूटनैतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित, सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उहाँको भनाइ छ। दाहालका अनुसार व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा नागरिक सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ। राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका दुईवटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका बताएका छन्। यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका थिए। इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनाममा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेप्यास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ। यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान जानुका साथै पूर्वाधारमा क्षति पुगेको थियो। अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो। उसले मिनामा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका खबरमा उल्लेख छ। विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शनहरूमाथि भएको व्यापक दमनको क्रममा इरानी अधिकारीहरूले मानवता विरूद्धको अपराध गरेका पनि पत्ता लगाएका छन्। इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ। अब खेल खबर। इंग्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन्। गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलंकासँगको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी20मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बटलरले बनाएका हुन्। उनले 528 टी20मा 9 शतक र 107 अर्धशतक सहित 35.46 को औसतमा 15,000 रन बनाएका छन्। 36 वर्षीय बटलरले वेस्ट इण्डिजका कायरन पोलार्डको कीर्तिमान तोडे। 39 वर्षीय पोलार्डले 754 टी20मा दुई शतक र 71 अर्धशतक सहित 31.71 को औसतमा 14,999 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हिल्सन, उनले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसतमा 14,581 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट 2 पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी।
3: बुद्ध आवाज

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादक
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर सारा चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 04
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छ तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरुद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाए पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बारगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगंगा नगरपालिका पशु सेवा शाखा, बारगंगा कपिलवस्तु।
1: युनाइटेड अस्पताल बारगंगा चार छात्रापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायस तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाचन सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बारगंगा अटो टेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगंगा अटो ट्रेडर, बारगंगा एक बैरिया कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बारगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076550111 98570131363 र 98019440066।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला, म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्खाती ज्वेलर्स बारदा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान त नि न्यू अर्खाती ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाती ज्वेलर, 4 नम्बर जितपुर चौरीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाती ज्वेलर, 4 नम्बर जितपुर चौरीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाती ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9840782790।
5: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाढगंगा कपिल वस्तुको 11 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाढगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार, बाढगंगा कपिल वस्तु।
6: सरकारी बारीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
7: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
6: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9843527747, 9887269679। अनुरोधक बाढगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाढगंगा कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारदङ्गा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेओडा, असोज 13 गते। बारदुङ्गा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारदुङ्गा नगरपालिका पशु सेवा शाखा, बारदुङ्गा कपिलवस्तु।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर पारेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला,
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइजको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
7: कता हो काका लखर लखर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

फूल बुटे टोली माथि झिला झिला सितारा ओ ओ केटी हृदय मा खपा।

0: ओहो मुसाको दिरा चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छ नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलिक पर व्यवस्थापन गरौँ भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी त्यसको उल्लास अनि मायाको चिनो
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचारी पसल बारगंगा 2 पिपरा कपिलवस्तु
7: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
6: जय सुब्बा देउराली सुनचारी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिलवस्तु सम्पर्क नम्बर 98570056249 र 98075718346
8: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
5: पुरानो सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
9: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा 4 जितपुर कपिलवस्तु
5: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 99570131569 अर्जुन खाती सम्पर्क नम्बर 98570878

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/07 दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
3: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाणगंगा कपिल वस्तुको 11 वार्षिक साधारण सभा यही मिति 2083 असोज 3 शनिबार बिहान 10 बजे बाणगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाणगंगा कपिल वस्तु।

0: तपाईं यहाँ एंगेजमेंट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परम धाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरी।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला साँझको 5 बज्यो।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हात, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्थाची ज्वेलर्स बारदा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्थाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खर्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौरीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोचिम बनाउनका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौरीहवा रोड कृषि विकास बैङ्कको अगाडि।
6: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98472790।
7: पाल्पा भैरव मेडिकल हल मुटौलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दास, फुत्ले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
5: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारदङ्गा नगरपालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरुद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यस्तै सूचना मार्फत गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेवाडा, असोज 13 गते। बारदुङ्गा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारदङ्गा नगरपालिका पशु सेवा शाखा, बारदङ्गा कपिलवस्तु।

Vivaldi.

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादक।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सर, एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: ओहो, मुसाको दिला हेर्नु त।
4: त्यही त बुढी, वर्षायनको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलिक पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: यो बाइक बिग्रेर होइन नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकस्मिक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा साना सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्टको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याका समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बिचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी अझै भाँचिएको रडौ राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर पाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला,
5: जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
7: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाढगङ्गा कपिल वस्तुको 11 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाढगङ्गा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोध, जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार, बाढगङ्गा कपिल वस्तु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
1: अवरूद्ध कृष्णभीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै, सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
2: कोनो पसलमा गयो भने यसले भन्छ ग्यासै छैन,
3: तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन।
0: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
1: र एन्फाको कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापालाई राजदूतमा सिफारिश गरेको छ। यस्तै गौरव शमशेर जबरा बेलायत, जिज्ञान कुमार थापा जापान, सुरेश कुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, सौरू जोशी जर्मनी, पद्मश्री राणा ओमान, चूरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया, डाक्टर मंजला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ। मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ। आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गर्ने, नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रूद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने रहेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेएनजी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेशन, ई गवर्नेन्स, आर्टिफिशियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राख्नुभएको थियो। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो। सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ। समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढ़ाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसुर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढ़ाउने।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाण्डुमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा यसैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
1: भदौ दशमा रसुवाको भोटीकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङबाट छवटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली एकको अडिट तीन टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाइ छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनएका लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाण्डुमा डीएनए परीक्षणको काम भइरहेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरूद्धको खोप अर्थात ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमाछोदिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढ़ी, किसपाङ र तार्किश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस डिप्थेरिया टीडी खोप पनि
10: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
11: Where do we begin?
10: With international news you can trust, BBC News.
11: Journeys into the heart of global events.
10: And voices from around the globe.
12: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
10: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
11: Where do we begin?
10: With international news you can trust, BBC News.
11: Journeys into the heart of global events.
10: And voices from around the globe.
12: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
10: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाडिएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्रीकृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
14: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
14: इतिहास गाथा र कथा, गाँठका कुरा।
13: गाँठका कुरा
14: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 वटा देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली 1 को सुरूङबाट 6 वटा शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीले काठमाडौँलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरूद्ध हुँदा ग्यासको आपूर्ति श्रृंखला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ़दै गएको छ। अनि विस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास अभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
15: भानु किसिमलाई देऊ भन्नु, म तिमीलाई एउटा तिम्रो भात खाने मेसो मिलाइदिन्छु।
16: धनुषाको सबैलाई नगरपालिका घर भई ललितपुरको कुपण्डोल बस्दै आउनुभएका राम पुकार यादव 1 महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र 1 बच्चा सहित 3 जनाको परिवार रहेका उहाँ दिनभर मजदूरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग दुईवटा सिलिण्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने अरू ब्रान्डका सिलिण्डर साट्न नमान्दा समस्या झन जटिल बनेको छ। सरकारले आपूर्ति सहज रहेको दावी गरे पनि टेकु र अरू ठाउँमा धाउँदा समेत ग्यास नपाएपछि उहाँको परिवार विगत एक महिनादेखि होटेलमा खाना खान बाध्य भएको छ।
2: एक महिना भयो होटेलमा खाएर आज ग्यास पाउँदैन, कुन पसलमा गयो भने त्यसले भन्छ ग्यासै छैन, जो पसलमा गयो भने कुन पसलमा ग्यासै पाउँदैन, टेकुमा गएको थाहा छैन पसल, उहाँ पनि गएको थियो त उहाँ भन्छ पनि छैन, मतलब ग्यास आएको छैन, नपाएर फेरि होटलैमा खाने, ग्यासको व्यवस्था गर्ने पर्यो नि, या त खाना त खाने पर्यो जनतालाई नै, जनतालाई के चिजको सुविधा दिँदैन, के को जनता हो त।
16: ललितपुर सानिपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्ग खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 आउनुपर्ने ठाउँमा 25-35 मात्र सिलिण्डर आउँदा आपूर्ति धान्न धौ धौ परेको भए पनि आजै 80 सिलिण्डर प्राप्त भएकोले लाइनमा रहेका 100-150 ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
3: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको, अब अस्ति एसटिसी आयो 25, हिजो 35 आयो, अब 70-70 आउने ग्यास अब 25 र 35 आयो भने सहज हुन गाह्रो हुन्छ कि, 70-70 आयो भने 15 ग्यास फलाफल हुन्छ, तर कम बहिनीले ग्यास दिनु पर्यो कि, यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसक्नेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ, अब यो भानुको आज सबै सहज हुन्छ।
16: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
17: कम्पनीमा आएको होला तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन, त्यो भएको हामी काम गरेर खान्छ यहीँबाट हो, तर अहिले ग्यास आइदिरहेको छैन, हामी बसिरहनु परेको छ। महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नलाई नै गाह्रो हुँदैन थियो।
16: सरकारले बुलेटको संख्या बढ़ाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15-20 लाग्ने देखिन्छ। अहिले पनि सिलिण्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरून्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानिपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल,
3: कम्पनीले चाहिँ अब सहज हुन्छ भनेछ, हामी पनि अब त्यही आशामा बसेका छौँ, तर अहिले तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन। 100 ठाउँमा 160 बुलेट मगाएको छौँ, अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले, यो गाडी भनेको ठाउँमा 40 हालिदिएछ, बेच्दै गरौँ न भने त अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि, तपाईँको 2-3 ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रो झुममा पुर्याउन त गाह्रो छ नि, बुलेटै आउँदा त हाम्रो पहिल्यैदेखि
0: फेरि पनि खबरकै सिलसिला। चालू आर्थिक वर्ष 83-84 पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,00,000 पुगेको छ। त्यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। जन्य उद्योग मार्फत रोजगारी सृजना, कुल ग्रास्त उत्पादन जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। अनुसारले विधेयकमाथि 250 भन्दा बढ़ी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब हुने दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनुभयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन, अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्कसहित अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति अनुसारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन्, तीमध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ़न नसक्नुका कारण र त्यसको समाधान समेत तथ्याङ्क सहित प्रस्तुत गर्न आग्रह गर्नुभएको हो। अनुसारले सरकारले अघि सारेको जीरो पेण्डिङ फाइलको अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। कुनै पनि फाइल लामो समयसम्म अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्नुपर्नेमा सभापति अन्सारीको जोड़ छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
19: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
18: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 कम्पनीको शेयर बढ़ेकोमा 74 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.49 अर्ब करोड़को कारोबार भएकोमा आज 345 कम्पनीका 2.12 करोड़ कित्ता शेयर 6.74 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
3: हुण्डी कारोबार मार्फत 1.57 अर्ब करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17का 35 वर्षीय सूरज प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलोमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1.57 करोड़ 64,39,39,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ।
4: आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
3: आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाण्डुको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाण्डुको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
4: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्रेबेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इण्डेक्स 2026 अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहर को दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को 5 स्थानमा छन्। त्यस्तै आयरल्याण्डको डब्लिन 6, अमेरिकाकै बोस्टन 7 र सान होजे 8, जापानको टोकियो 9 तथा स्विजरल्याण्डको ज्युरिच 10 स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्यांकन गरिएका 5 मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादोबाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। त्यसको पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवा युवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
3: माथिल्लो त्रिशुली 1 सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
4: अवरूद्ध कृष्णवीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
3: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
4: र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: तरकारी बारीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड: तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू: कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: युनाइटेड अस्पताल बारदिका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यक्रमको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
5: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4 जितपुर कपिल वस्तु।
5: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-131-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाढगंगा कपिलवस्तुको 11 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाढगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाढगंगा कपिलवस्तु।

0: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
1: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ। मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नुहुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 क्युफिटदेखि 50 क्युफिटसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको दरभाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युफिट, दाउराको दरभाउ साल जातको दाउरा रु 6 रुपैयाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपैयाँ प्रति किलो। अनुरोधक मायादेवी साझेदारी वन उपभोक्ता समूह, बारगंगा नगरपालिका 10, पटना कपिलवस्तु।

0: नमस्कार सामुदायिक रेडियोबाट आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 सँगै इन्टरनेट अनलाइन www.budhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। पर्व खबरका शीर्षकहरूबाट जनमत महाधिवेशनमा लुम्बिनीबाट 14 जना, मैदानमा कपिलवस्तुबाट मात्रै 4 जनाको उम्मेद्वारी, अध्यक्षमा सीके राउतको मात्रै नाम, कपिलवस्तुका क्रियाशील पत्रकारलाई तत्काल महासंघको सदस्यता दिन प्रेस चौधरीको आग्रह, माग पूरा नभए आन्दोलनको चेतावनी, रसुवाबाड़ीमा बेपत्ता विजयनगरका नन्द बहादुरको कुशको शव बनाई अन्त्येष्टि, परिवार शोकमा, लामो खोजीपछि धार्मिक संस्कार पूरा, सालचण्डी दुर्पाटन सड़कको ट्र्याक खुल्यो, स्तर उन्नति सुस्त, बजेट अभावले निर्माण प्रभावित, नेपालमा गिद्धको संख्या पुनः बढ़दै 12.7% वार्षिक वृद्धि, संरक्षण प्रयासले सकारात्मक नतिजा, र चाडपर्व लक्षित गर्दै पाल्पामा सवारी जाँचमा थप कडाई, 5 चालक विरूद्ध अभद्र व्यवहार मुद्दा दर्ता।
1: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाणगंगा कपिलवस्तुको 11 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाणगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाणगंगा कपिलवस्तु।
0: अब समाचार विस्तारमा। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताउनु भएको छ। साथै उहाँले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको गृह कार्य समेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। विमानस्थलमा नियमित उडान हुन नसक्नुको मुख्य कारण यात्रु संख्या लोड नपुग्नु रहेको औल्याउँदै मन्त्री पौडेलले यसको समाधानका लागि सरकारले बहुपक्षीय रणनीति अपनाइरहेको बताउनु भएको छ। मन्त्री पौडेलले श्रीलंका, भियतनाम, म्यानमार र भूटान जस्ता बौद्ध धर्मावलम्बीहरूको बहुमूल्य रहेका मुलुकका राजदूतहरूसँग नियमित उडानका लागि व्यक्तिगत रूपमै छलफल अघि बढ़ाइएको जानकारी दिनुभएको छ। बौद्ध तीर्थयात्रुहरूलाई पहिलो उडानबाटै बुद्ध जन्मस्थल लुम्बिनीमा अवतरण गराउने अवधारणामा सरकारले काम गरिरहेको उहाँको भनाइरहेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सुविधा र छोट, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई काठमाडौँ थाई रहनुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन श्रम स्वीकृति शुरू भइरहेको र पोखरा तथा भैरहवाबाटै मेडिकल जाँचको प्रबन्ध मिलाउन लागिएको मन्त्री पौडेलले जानकारी दिनुभएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि सार्वजनिक गरिएको प्रारम्भिक उम्मेद्वार सूचीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट 14 जनाले केन्द्रीय पदमा उम्मेद्वारी दिएका छन्। लुम्बिनीबाट उपाध्यक्ष, राष्ट्रिय सचिव र केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी परेको हो। उपाध्यक्ष पदमा लुम्बिनीबाट कपिलवस्तुका नरेन्द्र प्रसाद चौधरी, रूपन्देहीका संजय कुमार मिश्र र बाँकेका हरपाल सिंह सोडी उम्मेद्वार बनेका छन्। त्यस्तै राष्ट्रिय सचिव पदमा बाँकेकी राधा कुमार यादव र नवलपरासी पश्चिमका बालगोविन्द चौधरीले उम्मेद्वार दिनुभएको छ। केन्द्रीय कार्यकारिणी सदस्य पदमा लुम्बिनीका 9 जना उम्मेद्वार परेको छ, जसमा नवलपरासी पश्चिमका अमीरुल्ला जोहरा रूपन्देहीका निलु कुमार चौधरी शिवचरण केवट र निलम पासवान कपिलवस्तुका विनोद कुमार चौधरी लक्ष्मी चौधरी र धीरज कुमार चौधरी बाँकीका विष्णु प्रसाद यादव तथा बर्दियाकी दीपिका यादव रहनु भएको छ। यसरी लुम्बिनी प्रदेशको कपिलवस्तुबाट चार रूपन्देहीका चार बाँकीका तीन नवलपरासी पश्चिमबाट दुई र बर्दियाबाट एकजना महाधिवेशनमा केन्द्रीय पदका लागि प्रतिस्पर्धामा छन्। जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा भने डाक्टर सीके राउतको मात्रै उम्मेद्वारी परेको छ। पार्टी निर्वाचन समितिका अनुसार अध्यक्ष सहित विभिन्न पदमा देशभरबाट कुल 103 जनाको प्रारम्भिक उम्मेद्वारी परेको छ। उपाध्यक्षमा 14, महासचिवमा 3, राष्ट्रिय उप महासचिवमा 2, राष्ट्रिय सचिवमा 10 तथा केन्द्रीय कार्यकारिणी सदस्यमा 73 जनाको उम्मेद्वारी परेको छ। निर्वाचन कार्यतालिका अनुसार प्रारम्भिक उम्मेद्वार सूचीमाथि दावी विरोधपछि असोज 5 गते अन्तिम नामावली प्रकाशन गरिनेछ। जनमत पार्टीको दोस्रो महाधिवेशन असोज 10 गते वीरगंजमा आयोजना हुँदैछ। कपिलवस्तुमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा निरन्तर र सक्रिय रूपमा कार्यरत पत्रकारहरूलाई नेपाल पत्रकार महासंघको साधारण सदस्यता तत्काल प्रदान गर्न प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाले माग गरेको छ। शाखाले नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई पत्र पठाउँदै पत्रकारितामा योगदान पुर्याइरहेका दर्जनौ पत्रकारहरू महासंघको साधारण सदस्यताबाट वञ्चित रहेको जनाइएको छ। सदस्यता नपाउँदै क्रियाशील पत्रकारहरूको व्यावसायिक पहिचान सुरक्षा तथा अधिकार सम्बन्धी विषयमा समेत असर परेको प्रेस चौतारीको भनाइ छ। प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाको कार्य समिति बैठकले जिल्लामा कार्यरत सबै क्रियाशील पत्रकारलाई तत्काल महासंघको साधारण सदस्यता प्रदान गर्न माग गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ। माग पूरा नभए शाखाले आन्दोलनका कार्यक्रम अघि सार्ने र त्यसको सम्पूर्ण जिम्मेवारी महासंघमै रहने चेतावनी समेत दिएको छ। प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाका अध्यक्ष बाबुराम राईमाझी र सचिव सञ्जीव गहतराजद्वारा हस्ताक्षरित पत्र शुक्रबार नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई पठाइएको छ। कपिलवस्तु उद्योग वाणिज्य संघले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। संघको सभा हाल 4 नम्बर जितपुरमा भएको कार्यक्रममा इलाका प्रहरीकारले पिपरामा प्रमुख भई आउनु भएकी कालिका कार्की र इलाका प्रशासन कार्यालय बाढ़गंगाका प्रमुख बाबुराम पोखरेललाई स्वागत समेत गरिएको थियो। सो अवसरमा बोल्दै बाढ़गंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले आउँदै गरेको चाड़पर्वको शुभकामना दिँदै भुटेकोशीको विपत्तिको यस घड़ीमा राहतमा पनि सक्दो सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नु भएको छ। यस्तै प्रमुख अर्यालले बाढ़गंगामा नागरिक बीच कुनै पनि धार्मिक तथा जातीय द्वन्द्व नभएको जिकिर गर्दै विकासमा एकजुट भएको देखिनु पालिकाको सबल पक्ष भएको बताउनु भएको छ। यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर छेत्रीले पालिकाको विकासमा संघले हरेक कार्यमा सहकार्य गर्न तत्पर रहेको बताउँदै आइपरेका समस्या समाधानका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ। सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य यज्ञ प्रसाद भट्टराई कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष विष्णु प्रसाद नेउपाने वरिष्ठ समाजसेवी रूख बहादुर भूषाल इलाका प्रशासन कार्यालय बाढ़गंगाका प्रमुख बाबुराम पोखरेल उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष टोप नारायण देलवासी श्रृंख्याट सामुदायिक वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी सुशील रोटरी क्लब अफ कपिलवस्तु मिटाङका अध्यक्ष रोमाकान्त घिमिरे लगायतले शुभकामना मन्तव्य सहित विभिन्न सरकारवालाका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। रसमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका कपिलवस्तुको विजयनगर गाउँपालिका दुई नन्द गाउँपालिका दुईका नन्दबहादुर भाट छेत्रीको हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ र समाएको बाढ़ीपछि नन्दबहादुर बेपत्ता हुनुभएको थियो। लामो समयसम्म खोजी गर्दा पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले धार्मिक तथा सामाजिक परम्परा अनुसार कुशको शव बनाई अन्तिम संस्कार गरेका हुन्। परिवारका अनुसार बाढ़ीपछि निरन्तर खोजी तथा खोजी कार्यमा पहल गरिए पनि नन्दबहादुरको अवस्था एकिन हुन सकेन। शव फेला नपरेपछि धार्मिक संस्कार पूरा गर्नुपर्ने मान्यता अनुसार कुशको प्रतिमा बनाई शव बनाएर अन्त्येष्टि गरिएको हो। नन्दबहादुरको अन्त्येष्टिसँगै परिवार आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन्। सन्डोटादेखि कृष्णनगरसम्म अटो रिक्सा सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै अटो रिक्सा चालकहरू सड़कमा उत्रिएका छन्। आफूहरूलाई उक्त रूटमा अटो रिक्सा सञ्चालन गर्न रोक लगाइएको भन्दै चालकहरूले माग सम्बोधनका लागि दबाव दिन सड़क अवरूद्ध गरेका हुन्। चालकहरूले सड़क अवरूद्ध गरेपछि उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो। अटो रिक्सा चालकहरूले सन्डोटादेखि कृष्णनगरसम्मको रूटमा आफूहरूलाई अटो सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्। उनीहरूले अटो रिक्सा सञ्चालन आफ्नो रोजगारी र दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले आफूहरूको माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
2: चन्नौटादेखि मान्छे नजाऊ, आफ्नो नगरपालिकामा चलाऊ, आफ्नो नगरपालिकामा चलाएर हामी दिनभरिमा 4-500 कमाउन सक्दैनौ, अनि 5,000 चाहिँ बिजुलीको बिल आउँछ, अनि गाडीको किस्ता छ 20,000 रुपियाँ महिना, कहाँ देखि हुन्छ? उहाँ जानै दिन्छन् कृष्ण नगर, त्यहाँ गयो भने 500 फाइन काट्छ।
3: हनुमानले भाइले बहिनी नै जाए हाम्रो भाइ दावा जा छ, हनुमानको कान 500 रुपियाँ चिट काट्छ, हमन के छेद थे वहां से, हाँ हमन के वायरन के जाए पड़ा से कहना है, आदमी के इमरजेंसी पड़ी जाते है, कोनो भी काम पड़ी जाता है, ऐसा सामान हो सस्ता है थोड़े बहुत, तो हमन के कहना है ना ही जाओ जी, तो हमन के समस्या कैसे सुलझाई?
4: और विजयनगर को विजयनगर को जनपालिका खानी तो उठा को ऑटो जाना मिल सा, और फिर कृष्णनगर को ऑटो ऐसा आना आऊसा विजयनगरको उता जान्छ, त्यो नगर प्रहरीहरू केही पनि गर्दैनन्। हामीहरू शिवराजको मात्रै जाँदा व्यक्तिकै उहाँले चिट काट्छ, 1,000 रुपियाँले 500 रुपियाँ 2,500 रुपियाँ फाइन काट्छ हामीहरूको।
0: चालकहरूले आफूलाई उक्त रूटमा अटो सञ्चालन गर्न रोक लगाउँदा रोजगारीमा प्रत्यक्ष असर परेको बताएका छन्। उनीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायले आवश्यक पहल गरी आफूहरूलाई निर्बाध रूपमा अटो सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने माग गरेका छन्। तराईलाई बागलुङको धुरपाटनसँग जोड्ने राष्ट्रिय महत्वको सालचण्डी सन्धिखर्क धुरपाटन सड़कको ट्याक खुलेको लामो समय भए पनि स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। सड़क चौडा बनाउने, कालोपत्री गर्ने तथा पुल निर्माणको काम ढिलो हुँदा यात्रुले सहज र स्तरीय सड़क सुविधा पाउन सकेका छैनन्। कुल 197 किलोमिटर लामो सड़कमा हालसम्म 46 किलोमिटर मात्र कालोपत्री भएको छ। 5 पुल निर्माण सम्पन्न भएका छन् भने विभिन्न खण्डमा सड़क स्तरोन्नतिको काम जारी रहेको छ। आयोजनाका प्रमुख इन्जिनियर गंगालाल बहादुर भण्डारीका अनुसार पर्याप्त बजेट अभावका कारण निर्माणलाई अपेक्षित गतिमा अघि बढ़ाउन कठिनाई भएको छ। निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको लागत समेत बढ़ेको छ। प्रारम्भिक रूपमा करिब 10 अर्ब रूपियाँ अनुमान गरिएको आयोजनाको लागत अहिले 13 अर्ब रूपियाँ पुगेको छ। सड़क निर्माण पूरा गर्न अझै 7 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने योजना कार्यालयले जनाएको छ। हाल 7 ठेक्का मार्फत सड़क निर्माण भइरहेको छ। रूपन्देहीको कञ्चनखोलादेखि पाल्पाकको खुर्सानी स्तम्भको 13 किलोमिटर सड़कको ठेक्का भने अपेक्षित प्रगति नभएपछि रद्द गरिएको छ। पाल्पाको खुर्सानीदेखि अर्घाखाँचीको पटौतीसम्म 22 किलोमिटर खण्डमा कालोपत्रीको काम भइरहेको छ। तपाईले सामुदायिक रेडियो दावासको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 औं वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाढगंगा कपिलवस्तुको 11 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाढगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाढगंगा कपिलवस्तु।
5: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा टोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यस्तै सूचना मार्फत गराइन्छ। खोप लगाइने ओडा स्थान र मिति। ओडा नम्बर 6 बैदौली असोज 8 गते। ओडा नम्बर 9 भलवाड ओडा कार्यालयको भवन यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी असोज 11 गते। ओडा नम्बर 11 ओदारी असोज 12 गते। ओडा नम्बर 4 गजेअडा असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा बाढगंगा कपिलवस्तु।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। दक्षिण एसियामा तीव्र रूपमा घटेको गिद्धको संख्या नेपालमा भने पुनः बढ़न थालेको छ। डाइक्लोफेनाक जस्ता हानिकारक औषधिमाथिको प्रतिबन्ध, सुरक्षित आहार, वासस्थान संरक्षण र समुदायको सहभागिताले गिद्ध संरक्षणमा सकारात्मक परिणाम देखिएको हो। हालैको वैज्ञानिक अध्ययन अनुसार नेपालमा डक्कर गिद्धको संख्या सन् 2012 पछि औसत 12.7% का दरले वार्षिक वृद्धि भएको छ। यो वृद्धि सन् 2025 सम्म निरन्तर रहेको अनुसन्धानकर्ताले बताएका छन्। सेटेलाइट ट्याग सहित गरिएको अध्ययनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब 94.7% र अल्प वयस्कको 95.5% रहेको पाइएको छ। सन् 2025 सम्म 6410 गुड़को अनुमान गर्दा औसत 69% गुड़ सफल भएको छ। अनुसन्धानले भारतबाट गिद्ध नेपाल आएर संख्या बढ़ेको भन्दा नेपालमै जन्मिएका गिद्धको उच्च बाँच्ने दर र राम्रो प्रजनन संख्या वृद्धि भएको मुख्य कारण देखाएको छ। यद्यपि गिद्धको संख्या सन् 1990 दशक अघिको अवस्थामा अझै पुग्न सकेको छैन। संरक्षण कर्मीले एसिक्लोफेनाक, निमेसोलाइट र किटोफ्रोन जस्ता गिद्धलाई असर पार्ने औषधिको प्रयोगमा निगरानी बढ़ाउनु पर्ने बताएका छन्। गिद्धले सिनो खाएर वातावरण सफा गर्ने भएकाले यसको संरक्षण वातावरण र मानव स्वास्थ्यसँग समेत जोड़िएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 5 स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीमा साक्षरता तथा बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ। रूम टू रीड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पिस नेपालले संचालन गरेको साक्षरता तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत बिहिबार विद्यालयको पुस्तकालय र जीविको उपयोगी सिपको संचार सिप सत्रको कक्षा अवलोकन गरिएको हो। अनुगमनका क्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक दिवाकर भण्डारीले रूम टू रीडको कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेशागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न सहयोग पुगेको बताउनु भएको छ। उहाँले कार्यक्रमबाट बढ़ी भन्दा बढ़ी विद्यार्थीलाई लाभान्वित गराउनु पर्नेमा जोड़ दिनुभएको छ। विद्यालयमा कक्षा एकदेखि पाँचसम्म सञ्चालन भइरहेको साक्षरता कार्यक्रमले विद्यार्थीको ज्ञानको दायरा विस्तार गर्नुका साथै पठन रूचि बढ़ाउन सहयोग पुगेको शिक्षकहरूले बताएका छन्। रूम टू रीडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोखरेल शिक्षित बाल बालिकाबाटै विश्वमा परिवर्तनको थालनी हुन्छ भन्ने मूल मन्त्रका साथ कार्यक्रम सञ्चालन भइरहेको बताउनु भएको छ। कपिलवस्तुको विजयनगर गाउँपालिका पाँच डालपुर स्थित शिव माध्यमिक विद्यालयमा एक दिने निशुल्क आठ शिविर सञ्चालन हुने भएको छ। लुम्बिनी नेत्र विज्ञान प्रतिष्ठान संस्था तथा रड अम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको सहकार्यमा असोज 11 गते आइतबार शिविर सञ्चालन गर्न लागि हो। शिविरमा निशुल्क आँखा जाँच, दृष्टि परीक्षण, चश्मा आवश्यक पर्ने बिरामीलाई चश्मा सम्बन्धी सेवा, मोतीबिन्दु परीक्षण तथा परामर्श र आँखा सम्बन्धी अन्य सामान्य उपचार सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। चाडपर्व नजिकै गर्दा पाल्पमा मादक पदार्थ सेवन गरी सवारी चलाउने पाँच चालक विरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी कार्यवाही अघि बढ़ाइएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पा र माथातका प्रहरी कार्यालयले भदौ महिनामा विभिन्न स्थानमा गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि पाँच चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार तानसेन नगरपालिका 6 लामी डाँडाबाट जीप उडान नम्बर 8 वृन्दावनबाट इपी उडान नम्बर 7 लामी डाँडाबाट इवी हाइस, उडान नम्बर 9 हम्लीहानबाट अटो र उडान नम्बर 7 टाढीबाट बस नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका चालकहरू 29 देखि 42 वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायक परीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा जबरजस्ती करोड़े मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बढ़िया ताल गाउँपालिका 7 निवासी 29 वर्षीय कृष्ण चमार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार चमार नयाँ नागरिकता लिन कार्यालयमा आएको समयमा गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बाँकीका दुई अलग अलग स्थानबाट 63.89 ग्राम लागू औषध सहित 7 जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका 2 स्थित मुनलाइट होटलमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ। यिनी खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। जनमतमा अधिवेशनमा लुम्बिनीबाट 14 जना, मैदानमा कपिलवस्तुबाट मात्रै 4 जनाको उम्मेद्वारी, अध्यक्षमा सीके राउतको मात्रै नाम। कपिलवस्तुका क्रियाशील पत्रकारलाई तत्काल महासंघको सदस्यता दिन प्रेस चौतारीको आग्रह, माग पूरा नभई आन्दोलनको चेतावनी। रसुवा बाड़ीमा बेपत्ता विजयनगरका नन्दबहादुरको कुशको शव बनाई अन्त्येष्टि, परिवार शोकमा, लामो खोजीपछि धार्मिक संस्कार पूरा। सालदण्डी दोरपाटन सड़कको ट्र्याक खुल्यो, स्तर उन्नति सुस्त, बजेट अभावले निर्माण प्रभावित। नेपालमा गिद्धको संख्या पुनः बढ़दै 12.7% वार्षिक वृद्धि, संरक्षण प्रयासले सकारात्मक नतिजा। र चाडपर्व लक्षित गर्दै पाल्पामा सवारी जाँचमा थप कडाई, 5 चालक विरूद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता। हवस्त एफएम ब्यान्डको 99.2 समयघाससँगै वेबसाइट www.budawaz.com हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको साँझ सात बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार।
1: जनमैत्री कृषि सहकारी संस्था लिमिटेडको 11 औं वार्षिक साधारण सभा हुने बारे सूचना। जनमैत्री कृषि सहकारी संस्था लिमिटेड बाणगंगा कपिलवस्तुको 11 औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज 3 गते शनिबार बिहान 10 बजे बाणगंगा नगरपालिका 3 राजापानीमा हुने भएकाले उपस्थितिका लागि संस्थाका सम्पूर्ण चेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त हुन नसकेको भए यसै सूचनालाई आधार मानि गरिमामय उपस्थितिका लागि सम्पूर्ण चेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। अनुरोधक जनमैत्री कृषि सहकारी संस्था लिमिटेड परिवार बाणगंगा कपिलवस्तु।
5: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाणगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत गराइन्छ। खोप लगाइने ओडा स्थान र मिति ओडा नम्बर 6 बैदौली असोज 8 गते, ओडा नम्बर 9 भलवाड ओडा कार्यालयको भवन यही असोज 9 गते, ओडा नम्बर 7 गेरुवा बनगाई असोज 10 गते, ओडा नम्बर 10 मेसकुरी असोज 11 गते, ओडा नम्बर 11 ओदारी असोज 12 गते, ओडा नम्बर 4 गजेअडा असोज 13 गते, बाणगंगा नगरपालिका पशु सेवा शाखा असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाणगंगा नगरपालिका पशु सेवा शाखा बाणगंगा कपिलवस्तु। यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिलवस्तु।
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
5: मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
0: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी प्रयोजनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ। मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नुहुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
5: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 क्युफिट देखि 50 क्युफिट सम्म, दाउरा 5 क्विन्टल सम्म, काठको दरभाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युफिट, दाउराको दरभाउ साल जातको दाउरा रु 6 रुपैयाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपैयाँ प्रति किलो। अनुरोधक माया देवी साझेदारी वन उपभोक्ता समूह बारगंगा नगरपालिका 10 पटना कपिलवस्तु।
8: काभ्रेमा डेंगूको जोखिम बढ्दै संक्रमितको संख्या 32 पुग्यो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त 13 देशका लागि नयाँ राजदूत सिफारिश संसदीय सुनवाईका लागि नाम पठाइदै
9: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत।
8: माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो। उद्धार टोलीद्वारा खोजी जारी। पहिरो हटेपछि बेसी शहर चामे सड़क खुल्यो। ठूला गाड़ीलाई भने अझै प्रतीक्षा गर्नुपर्ने। खानी तथा खनिज विधेयक राष्ट्रिय पूँजी निर्माणसँग जोड्न सभापति अन्सारीको जोड।
10: खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ।
8: र एसियन गेम्स महिला क्रिकेटको सेमी फाइनलको समीकरण पूरा। नेपाल भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका भिड्ने।
11: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: दुई तीन वर्ष यता नेपालमा विज्ञान र प्रविधिबाट उत्पादनतर्फ उन्मुख हुँदै गएको संकेत दिएको देखिन्छ। अब विज्ञानलाई सिद्धान्तमा सीमित नराखिकन उत्पादन रोजगारी र आर्थिक समृद्धिसँग जोड्नु पर्दछ। साथै आधुनिक विज्ञानसँगै परम्परागत रूपका ज्ञान र स्थानीय प्रविधिलाई समेत परिष्कृत गर्दै दिगो विकासको आधार निर्माण गर्नु आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
12: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत वर्षको सालमा यस्तो मुद्रास्फीति 1.68% मात्रै थियो। अर्थात एक वर्षको अवधिमा मुद्रास्फीति 4.28% बिन्दुले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मुख्य दबाव खाद्यान्न तथा यातायात क्षेत्रमा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा 15.62% मूल्य बढ़ेको छ। त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा 6.77% छ। गैर खाद्य तथा सेवा समूहको 5.52% छ। गैर खाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा 13.17%, मदिरा 7.20%, कपड़ा तथा जुत्ता चप्पल 5.52% र सुर्ती जन्य पदार्थमा 4.97% छ। बजारमा मूल्य वृद्धि हुँदा दैनिकीमा कस्तो प्रभाव पर्छ? हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारी
13: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा चाहिँ मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्ना साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ। अर्को कुरा सँगसँगै के पनि भएको छ भन्दा मूल्य केमा बढिया छ बढी भन्दा मध्यम र तल्लो वर्गले आफ्नो बजेटको अधिकांश 60% भन्दा बढी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढेका छ, यातायातमा बढेका छ र चाहिँ शैक्षिक कुराहरूमा बढेको छ, तरकारीमा बढेको छ, फलफुलमा बढेको छ, अन्नामा बढेको छ, नुनतेलमा बढेको छ, दलहन तेलन चामलमा त निकै बढेको देखिन्छ। त्यस कारणले गर्दा यसरी मध्यम र तल्लो वर्गले बढी त्यो मूल्य वृद्धिको अनुभूति त्यस कारणले पनि गर्ने भयो। अर्को यसरी भएपछि व्यवसाय गर्ने आय आर्जन गर्ने स्व आर्जन गर्ने, स्वरोजगारी हुनेहरूको पनि व्यवसाय कम भयो, त्यसले गर्दा प्रभावित भए र नियमित आमदानी गर्नेहरू स्यालरी होल्डर भनेर भन्छु, पारिश्रमिक मासिक अथवा आवधिक हिसाबले प्राप्त गर्नेहरूको पनि त्यो आमदानी चाहिँ बढेन तर खर्च चाहिँ बढ्यो। हिजो एउटै कुरालाई जति कुरा तिर्नु पर्छ त्यसमा 10% 15% थप तिर्नु पर्ने भएपछि उनीहरूको त्यो बजेट पनि प्रभावित भएर यसरी दैनिकी पनि प्रभावित भयो, व्यवसाय पनि प्रभावित भयो।
12: तथ्याङ्कका अनुसार शहरको तुलनामा गाउँमा महँगी बढेको छ। ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 6.18% वृद्धि भएको छ। शहरी क्षेत्रमा 5.88% महँगी बढेको तथ्याङ्कमा रहेको छ। चालू आर्थिक वर्ष पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ बराबर रेमिटान्स भित्रिएको छ। यो परिणाम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,000,000 बराबर रेमिटान्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक कुल 23,63,00,000,000,000 रूपियाँ बराबर रेमिटान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाली राजदूत नियुक्तिका लागि सिफारिश सहित विभिन्न 4 निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिश नामहरू संसदीय सुनवाईका लागि संघीय संसद समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्सी राणा, मलेसियाका लागि चुडामणी पोखरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनालाई राजदूत पदमा नियुक्त गर्न सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
9: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने, नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरू जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाक्षी राणा ओमान, 10 श्री चुडामणी खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
12: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,
9: राणा ओमान, 10 श्री चुडामणी खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका,

0: उम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अत्यादेश 2083 मार्फत हितेन्द्र देवसा केसको तह पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो।
1: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने र अन्तिममा सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने, नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, 3 सादिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने,
0: भोटेको सीमा आएको बाढ़ी पछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना खुसरूङभित्र 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 अडित 3 सुरूङभित्र ढलान गर्नका लागि बनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको विशेष शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुङ्गा फुटाउनुका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्री विशेष शहर चामले सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083लाई राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आवाज समितिमा विधेयकमाथि भइएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनुभयो।
2: राज्यले अहिले कुन पोलिसी कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। आउने दिनमा अब यो विधेयकमा दफावार छलफल हामी गर्छौं। हाम्रो एउटै उद्देश्य के भन्दाखेरि कुनै पनि उद्योगीले खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौँ भने
0: काभ्रेमा डेंगू संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनसंख्या कार्यालयले सार्वजनिक गरिएको अध्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुरा सैनिका अनुसार सबैभन्दा बढ़ी बनिपा नगरपालिका 13 र पाँचखाल नगरपालिका 13 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 3 संक्रमित फेला परेको उहाँले बताउनु भएको छ। पाँचखालमा 1, नवबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। धुलिखेल र पनौती नगरपालिका तथा बुल्मु रोशी तेमाल खानी खोला बेथानचोक महाभारत र चौरी देउराली गाउँपालिकामा हालसम्म डेंगू संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काज श्रेष्ठले जानकारी दिनुभयो। कृषि तथा वन वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले बीमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाको कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमीफाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमीफाइनलमा स्थान बनायो। त्यस्तो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हरायो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमीफाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यसअघि

0: स्वर्ण पदक विजेता बनेको हो।
1: सन्तोषी रावल नुवाकोटको विदुर नगरपालिकाद्वारा बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालन,
2: ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: आश्रय स्थलमा रहेका सुत्केरीको विशेष ध्यान दिनुपर्ने, मिलिजुली नेपालीसँगै मधेसमा कुपोषणको समस्या समाधान विशेष कार्यक्रम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई बस्ने र खाने सुविधा सहित यो विद्यालयमा पढ़ाउन पैसा तिर्नु पर्दैन। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटा:
2: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार ECD सम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
0: तपाईँको वरपर पनि बाढ़ीमा बा आमा गुमाएका बालबालिकालाई पढ़ाउनु पर्नेछ भने विदुर नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। आश्रयस्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई अझ बढ़ी ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाई नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ:
7: बच्चाको चाल थाहा भएन त्यो इमिडिएट हामीले भनिहाल्नु पर्यो, कारणवश ब्लिडिङ भयो त्यो पनि रिपोर्ट गरिहाल्नु पर्यो। ब्लिडिङ भनेको राम्रो कुरा होइन प्रेग्नेन्ट वुमेनको। होइन, अत्याधिक मात्रामा सेतो पानी बग्यो या पानी बग्यो, अनि अर्को चाहिँ पिसाब फेर्ने ठाउँबाट प्रेसर जस्तो भयो, हुन्छ नि कन्स्टिपेसन भएको बेलामा एकदम प्रेसर भएको हुन्छ नि, त्यस्तो कुराहरू चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ प्रेग्नेन्ट वुमेनले, अनि एकदमै बेसै सहन नसक्ने गरी पेट दुख्यो, तल्लो पेट या पेटमै दुख्यो भने पनि डरमर्दै कुरा आउँछ, त्यो रिपोर्ट गर्नु पर्यो। अनि भमिटिङ भयो, एकदमै धेरै एक्सेसिभ मात्रामा भमिटिङ भयो, त्यो कुराहरू रिपोर्ट गर्नुपर्ने हुन्छ।
0: गर्भवती महिलाले आफूलाई परेको स्वास्थ्य समस्या आश्रय स्थलमा रहेका स्वास्थ्य कर्मीलाई भन्न सक्नुहुन्छ। परिवार अनि नजिक रहेका व्यक्तिहरूले सहयोग गरिदिनुपर्छ। भोटेकोशीमा बाढ़ी आएको भोलिपल्टै नुवाकोट दरबार क्षेत्रका स्थानीय मिलेर प्रभावित क्षेत्रका बालबालिकाका लागि अस्थायी आश्रय स्थल बनाए। बालबालिकाको रेखदेख गर्न पनि स्थानीय आफै खटिरहेका छन्।
8: 11 गते बिहान सरसफाई गरेर यहाँ अलरेडी बेड चाहिँ भएको कारणले गर्दा हामीले चाहिँ पकाउने भाँडाकुँडा आदि सामान चाहिँ बन्दोबस्त गरेर तुरन्त हामीले चाहिँ यो ठाउँलाई चाहिँ बस्न लायकको बनाए। अब हाम्रो यहाँभित्र इन्ट्रीको लागि सामान सामान सेक्न दुईटा प्रहरी भाइहरू स्ट्यान्ड बाई हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि सुरक्षामा एकदम राम्रो छ अहिलेसम्म। नर्मली अब यहाँ आउँदाखेरि अब जस्तै आर्मी हाम्रो पुलिसहरू भाइहरू चाहिँ 6 बजे पछाडि चाहिँ बाहिर आउने जाउने हाम्रो चाहिँ एलाउडै छैन। बाहिरको मान्छेहरूलाई अब सुविधा दिनु छ भने त्यो दिन चाहिँ आउने गर्छ, नत्र भने गेटको यो जुन हाम्रो प्रहरी भाइहरू हुन्छ उहाँसँग समन्वय गरेर चाहिँ उहीँ छोडेर चाहिँ जाने गरिनु भएको छ। बच्चा सेन्सिटिभ पनि हुन्छन्। अब यस्तो बेलामा हामी चाहिँ एउटा कुनै सरकारी निकाय लोकल व्यक्तिहरू र लोकल हाम्रो चाहिँ क्लबले अर्गनाइजेसन गरेको र यो हाम्रो जिम्मेवारी र चुनौती भएको कारणले पनि हामीले चाहिँ यस चिजलाई चाहिँ अलिकति वाच गरिरहेका छौँ।
0: नुवाकोटका गौतम मानसिंह प्रभावित बालबालिकाका लागि खानपान र सुरक्षामा विशेष ध्यान दिएको कुरा बताउनुहुँदै, तपाईँ पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पोषण सुधारका लागि मधेस प्रदेशमा छुट्टै अभियानको आवश्यकता।
9: पहिलो नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
1: समुदायको मुद्दालाई स्थानीय सरकारले उठाउनु पर्ने पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मधेस प्रदेशमा भएको पोषण सम्वाद।
15: सह बीजं करवावहै तेजस्विनामवधीतमस्तु मा विदविषावहै।
16: जनकपुर उपमहानगरपालिका भित्र मात्रै 154 जना बालबालिकामा अझै गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको नगरपालिकाले जनाएको छ। विज्ञ तथा सरकार वालाहरू भन्छन् प्रदेशभर तथ्याङ्कलाई एकीकृत र अनुगमन गर्ने हो भने पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ।
2: हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बाल बालिकाहरू कुपोषित छ।
9: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेका छ यो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
15: समयमा भोजन गर्नु खालि एकै प्रकारकोमा फल हाने हो त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्वहरू त पुग्दैन, त्यसकारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो।
16: आज जनकपुर धाममा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रमका सहभागीहरूले पोषणको क्षेत्रमा मधेस प्रदेशको अवस्था सन्तोषजनक नरहेको र सन्तुलित खानाको सन्दर्भमा जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै मधेस प्रदेश इन्सेकका प्रतिनिधि राजु पासवान,
2: मधेस प्रदेशमा चेतना र शिक्षाको अभावको कारणले गर्दाखेरि समस्या छ कि यहाँ गरिबी यही छ, अशिक्षा यही छ, बेरोजगारीको समस्या पनि यही छ, र हामीले हेर्नुभयो भने दलितको जनसङ्ख्या पनि विपन्न समुदायको जनसङ्ख्या पनि सबभन्दा बढी मधेस प्रदेशमै छ, र गाउँघरमा तपाईँहरू जानुभयो भने दलित कम्युनिटीमा जानुभयो भने देख्न सक्नुहुन्छ कि प्रत्यक्ष रूपमा तपाईँ आफ्नो एजको साथीहरूलाई हेर्नुहोस् त, हुनुहुन्छ उहाँहरू हुनुहुन्न, उहाँहरू बितिसक्नु भएको छ, किन बित्नु भएको छ, त्यही पोषणकै कारण छ। अहिले पनि बच्चाहरू त्यहाँ देख्नुभयो भने सानोमा यत्रो मोटो हुन्छ, जब ऊ हुर्किँदै गएपछि ऊ बुढेसकाल लाग्दो रहेछ, 10, 12, 15, 16 वर्ष भयो भने जिउ चाहिँ पुरै कमजोर भएको अवस्था छ, किन हुन्छ त्यो खानाको चाहिँ उनीहरूले बुझेकै छैन कि समस्या चेतनाकै अभाव छ कि उनीहरू बुझेको छैन कि मैले कस्तो खानुपर्छ के खानुपर्छ भन्ने कुरा हुन्छ। सन्तुलित खाना खाने कुराहरूमा अहिले पनि हाम्रो समाजमा विपन्न समुदायमा अहिले पनि त्यो समस्याहरू छ। हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ।
16: कार्यक्रममा बोल्दै सहभागीहरूले पोषण अवस्था सुधारको लागि बाल बालिका र महिला लक्षित सचेतना लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो। उहाँहरूले विद्यार्थीको लागि दिवा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नु पर्ने र स्रोतको अभावमा रोकिन नहुने बताउनु भयो। यसको साथै खानाको गुणस्तरलाई पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनु भयो।
9: विद्यालयमा पनि के भएको छ, दिवा खाजा दिने गरेर पहिलेदेखि नै हो, र त्यो खाजा कतिको पौष्टिक हुन्छ, कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ। त्यो चाहिँ उहाँहरूलाई चाहिँ मैले रिक्वेस्ट गर्न खोजेँ, जति पनि विद्यालय छन् हाम्रा यहाँनिर पालिकाको, तिनीहरूमा एकपल्ट गएर अनुगमन गरिदिनुहोस्, बाल बालिकाहरूले पोषणयुक्त खाजा खान्छन्।
16: कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधारको लागि सामाजिक, संस्कृति तथा आर्थिक सबै पक्षबाट पहल र प्रयत्न हुनुपर्ने बताउनु भयो। कार्यक्रममा सहभागी अन्तर धार्मिक सञ्जालका शुभकान्त झाले धर्मले सन्तुलित र पोषिलो खानालाई उच्च महत्व दिएको बताउनु भयो।
15: यो पोषण शब्द जो छ त्यो सबैलाई आवश्यक छ, किन हामी जति पनि क्रियाकर्महरू गर्छौ त्यो सबको लागि स्वस्थ हुनु पर्छ। त्यसैले कालिदासले रघुवंशमा के भन्नुभएको छ कि शरीर माध्यम खलु धर्म साधन, धर्म कर्म पनि गर्नको लागि के चाहिन्छ, शरीर स्वस्थ हुनुपर्छ। त्यो शरीर स्वस्थ कसरी हुन्छ, युक्त आहार विहार उच्च भोजन चाहिए। त युक्त आहार भनेको समयमा भोजन गर्नु, त समयमा भोजन गर्नु खालि एकै प्रकारकोमा फल हाने हो त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्वहरू त पुग्दैन, त्यसकारण त्यसको लागि के चाहियो, सन्तुलित आहार चाहियो, जसमा भिटामिन पनि होस्, प्रोटिन पनि होस्, कार्बोहाइड्रेट पनि होस्, किनभने हामीलाई हड्डी पनि मजबुत गर्नु छ, माइन्ड पनि फ्रेस राख्नु छ, त त्यसको लागि स्वस्थ त्यो कसरी पाइन्छ अब त युक्त आहार विहारको लागि यदि आफैले उब्जाएर गर्न सक्यो भने किसानको लागि धन्य गृहस्थाश्रममा
16: यस्तै कृषि कार्यालयका प्रतिनिधि तथा सहभागीहरूले कृषि बालीमा उच्च विषादी लगायतका समस्या रहन नहुने बताउनु भयो
17: कोदो खेती गर्न छोडिसकेछ किसानहरूले र अहिले चाहिँ हाम्रो राज्य सरकारको कार्यक्रममा चाहिँ रैथाने बालीलाई चाहिँ प्रवर्धन गर्ने अनि रैथाने बालीमा चाहिँ हाम्रो कोदो त्यसपछि सोइजन ओल खेतीहरू आउँछ त्यसपछि पोषणमा सुधारको लागि चाहिँ किसान वर्गहरूमा तरकारी खेती गेडागुडी त्यसपछि फलफूल खेती सानो सानो क्रेसाबारीहरूमा पनि आफ्नो फलफूल खेती गर्ने अनि तरकारीहरू लाउने साग सब्जीहरू गर्दा चाहिँ परिवारहरूमा चाहिँ त्यहाँबाट हरियो सागपात खान पाइन्छ विषादीको प्रयोग चाहिँ धेरै भइरहेको छ र त्यो पोषणको कार्यक्रम चलाउँदाखेरि त्यसमा चाहिँ विषादीसँग पनि जोडेर किनभने जबसम्म हामी विषादी कन्ट्रोल गर्दैनौँ तबसम्म चाहिँ हामी स्वस्थ खाना पाउँदैनौँ
1: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढेको छ चालू आर्थिक वर्षको पहिलो महिनामा 2,15,05,00,00,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ भोटेकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको चुरूङभित्र 6 शव निकालिएको छ कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान र किसानको हितका लागि मन्त्रालयले नीतिगत कार्य गरिरहेको बताउनु भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 3 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
18: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
19: यति बेला साँझको 8 बज्यो
20: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना यही असोज 12 परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यस्तै सूचना मार्फत गराइन्छ खोप लगाइने ओडा स्थान र मिति ओडा नम्बर 6 बैदौली असोज 8 ओडा नम्बर 9 भलवाड ओडा कार्यालयको भवन यही असोज 9 ओडा नम्बर 7 घेरुवा बनगाई असोज 10 ओडा नम्बर 10 मेसकुरी असोज 11 ओडा नम्बर 11 ओदारी असोज 12 ओडा नम्बर 4 गजेअडा असोज 13 बाढगंगा नगरपालिका पशु सेवा शाखा असोज 14 आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा बाढगंगा कपिलवस्तु